0: دا خطاب دے، سر دا خطاب دے، تے قابو کر لیندے سن. اگلے دی شرن پہ جاؤ، اگلے دی اتنی مہما گائن کر لو. تے جڑا سر دے خطاب دے نال وی قابو چ نہیں آیا، سر دا خطاب دے دیتا ہے، حکمہ دے دیتی ہے، وڈیائی کر دیتی ہے، مہما کر دیتی ہے، تاں وی قابو چ نہیں آیا، تے ہن کوئی جگیر دے دو، کوئی پلاٹ دے دو، کوئی زمین دے دو، دام دے دو، پیسے دے دو، انگریزے ہی کچھ کر دے. جی بھی قابو نہیں آیا تو جیل چ پاؤ، تشدد کرو اس سے. جی اجے بھی قابو نہیں آیا تو پاڑو، بھید پاؤ. یہ چار سطاداریاں دے گر ہوں نے، ہمیشہ وردے نے. سطاداری چاہے اس دیش کی شخصی حکومت ہوئے، چاہے ڈیموکریسی ہوئے، سوشلزم ہے، کمیونزم ہے، طور طریقے یہی ورتے جاندے، شام دام دند بھید. اور یہ چار طور طریقے سڈے ورتے جا رہے ہیں. کئی تو کھما کرنی شام دے قابو آ گئے، تھوڑی جی انہوں نے اپما کی ہوئی، قابو آ گئے. میں ایسا دیکھا کہ کچھ قابو ہو گئے جنہوں نے ماڑے موٹے پلاٹ مل گئے، کچھ دمڑے مل گئے، کہ کچھ ایک نو جیل چ کوئی تشدد ہویا، جیل بھوگنی پہ گئی، تو سوچیا ہوں چھڈو کی قوم دا ساتھ دینا، نقصان ہوندا ہے، کون جیل دیاں پیڑا سہ رہے، کون ڈنڈ سہ رہے، تے کچھ اس چوٹی لپیٹ دے چ آ رہے ہیں، پاڑو بھید، بھید پاؤ، توڑو پھر آنوں پھر آنال توڑو، ایک نو دوجے نال توڑو. تے میں پھر عرض کرا کہ میدان جنگ دے چ کوئی گھوڑے بدلن دی کوشش کردا ہے، جیڑا نہیں کردا ہے ہار جاندا ہے، جتدا نہیں ہوندا، کیونکہ گھوڑے بدلن دے چ اس دا سماں لگ جاندا ہے، تے دشمن سامنے حاوی ہو جاندا ہے، وہ اپنے مقصد دے چ جو ہے حل ہو جاندا ہے. اس واسطے ان چار ہی کریتیاں زیر اثر تسی آ کے اپنا منوبل نہیں گوانا، تے اپنا ایمان نہیں بیچنا. نرس کرے سی جی کول تان ہے، مان اسے کول ہے، تے کہہ رہے ہیں سید
1: وہی شریشٹ ہے جیڑا نرمل کرم دے اتنے کھڑا ہے، تو جو نرمل کرم تے نہیں کھڑا ہو تے پکھنڈ ہے، کرم دھرم پاکھنڈ جو دیسے تے نجم جاگاتی لوٹ ہے. تو سدگر نے اپنے ڈھنگ نال نرنا کیتا ہے، سرب دھرم میں شریشٹ دھرم. تے دو پنکتیاں وچ نرنا اس گل دا ہے کہ نرمل کرم کیڑا ہے تے شریشٹ دھرم کیڑا ہے. تے دو سوال نے، انہاں دو سوالاں دا جواب ایک دتا گیا، اینو بھائی صاحب بھائی سنتوکھ سنگھ جی کہندے نے، پرشن انیک ایک جائے اتر، النکار مانو تے چتر. پرشن ایک ہوے، پرشن انیک ہون تے جواب اس دا ایک ہوے، ओनू कहने चित्रा अलंकार. प्रश्न अनेक एक जाए उत्तर, अलंकार मानो तय चित्र. तो सवाल इथे दो ने, प्रश्न इथे दो ने, निर्मल कर्म केड़ा है ते श्रेष्ठ धर्म केड़ा है. तो प्रश्न दो ने ते जवाब एक है. एक जवाब देच दोवां सवालां दा समाधान, दोवां सवालां दा जवाब गुरु अर्जन देव जी महाराज ने दिता है. इनू साहित्यक दुनिया विच कहने चित्रा अलंकार. अलंकारां नाल साहित्य जो है शोभदा है, तो ए अलंकार है, इनू कहने चित्रा अलंकार. प्रश्न दो ने, श्रेष्ठ धर्म ते निर्मल कर्म. तो हुण निर्मल कर्म की है, श्रेष्ठ धर्म की है? सगल धर्म में श्रेष्ठ धर्म, हर को नाम जप निर्मल कर्म. हरिदा नाम जप यही निर्मल कर्म है, हरिदा नाम जप यही श्रेष्ठ धर्म है, और कोई निर्मल कर्म नहीं, और कोई श्रेष्ठ धर्म नहीं. हर को नाम जप, ये दो सवालों का जवाब है. जप कर बस यही श्रेष्ठ धर्म है, यही निर्मल कर्म है, इस तो वड्डा होर कोई निर्मल कर्म नहीं. तो जप कर, इस तो वड्डा होर कोई धर्म नहीं, तो जप कर. ते खिमा करनी, जप ने शुद्ध करना है, जप ने पवित्र करना है, जप ने निर्मल करना है, जप ने श्रेष्ठ बनाना है. ते जप सिख दे चो निकल जाए, सिखे निकल जाती है, सिख ते खड़ा ही जपते है. गुरु ग्रंथ साहब जी महाराज की पहली बाणी जप है, और समुचे सिख जगत नु गुरु नानक गुरु गोबिंद सिंह जी महाराज ने जप नाल जोड़न दी कोशिश की. जप नाल जुड़ोगे खालस होवोगे, शुद्ध होवोगे. जप नाल जुड़ोगे बहादुर होवोगे, सुरजीत होवोगे, जीवदे जागदे होवोगे. मूल गल जिहड़ी है ओ जप है. तो साहब इत्थे कहिंदे ने पाप की है. पाप दी हुण वजाहत है दो लफ्ज़ां विच करनी होवे, जिस बोल तो, जिस कर्म तो, जिस किरदार तो, जिस विचार तो किसी नु चोट पहुंचे, पाप है. कोई लिख के पाप करता है, कोई बोल के पाप करता है, कोई करके पाप करता है. पाप ते कई तरह ने. चोट किसी नु पहुंचानी है, लिख के चोट पहुंचाओ. इस देश विच बड़ा भयंकर पाप.